नाम हर हृदय निवास, जिनको गुर सो परसन, दुरत दुरंतर नास। गुर जिनको सो परसन, नाम हर हृदय निवास, जिनको गुर सो परसन, दुरत दुरंतर नास। गुर जिनको सो परसन, मान अभिमान निवारे, जिनको गुर सो परसन, शब्द लग पाव जल तारे। परचो परमान गुर पायो, तिन सत